0: development of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society. By amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
1: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदानहरूलाई उजागर गर्नु हो। शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यमशीलता, खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको संघर्ष, क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैंगिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो। साथै हाम्रा छोरीहरू अब डटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर, समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ। यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका, सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो।
2: Jamasi, namaste, taika ho.
3: I am Rai Bezaldumi.
2: Positive thought for this week.
3: Happiness is a butterfly, which when pursued, is always just beyond your grasp.
0: श्रोता मित्रहरू, कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको अन्तिम श्रृंखलाको थीम रेजिलियन्स अर्ग्यान डोनेसन अवेरनेस इन द एथनिकली डाइभर्स कम्युनिटिज इन एचके एण्ड द पावर अफ द कम्युनिटी सपोर्ट रहेको जानकारी गराउँदछौ। आजको यो अन्तिम श्रृंखला अलिकति विशेष र फरक शैलीले तपाईँको माझमा राख्न गइरहेका छौ, किनभने आज हामीले यस एपिसोडमा विशेष यस हाम्रा छोरीहरू आवर डटर्स 2.0 को कार्यक्रम मुख्य प्रस्तोता मेरिना राईको एउटा महत्वपूर्ण यात्रा अनुभव समेट्ने प्रयास गरिरहेका छौ। यो यात्रा अनुभव यात्रा बयान मात्र होइन तर एउटा समाजलाई निकै महत्वपूर्ण सन्देश सहित कठिन चुनौती सहितको जीवनको आशा पनि दिन गइरहेका छौ। त्यसकारण यस विशेष एपिसोडमा मेरिनाको प्रेरणादायी यात्राको कथा प्रस्तुत गरिएको छ। अंगदान सम्बन्धी जनचेतना फैलाउने र हङकङका प्रत्यारोपण खेलकुद पहलहरूलाई समर्थन गर्ने उद्देश्यले उहाँले गोबी मरूभूमिमा 108 किलोमिटरको कठिन पदयात्रा पूरा गर्नुभयो। यो यात्रा केवल दूरीको यात्रा नभई एउटा आशा, साहस र मानवताको सशक्त सन्देश बोकेको एउटा अभियान पनि थियो। कार्यक्रममा मरिनाको अनुभवसँगै यस एपिसोडले अंगदाता परिवार प्रत्यारोपण प्राप्तकर्ता, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको आवाजलाई पनि समेटिएको छ। अंगदानले कसरी जीवनमा नयाँ सम्भावना जन्माउन सक्छ भन्ने सन्देश दिनुका साथै समुदायको साथ र सहकार्यले आशालाई कसरी वास्तविकमा बदल्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण प्रस्तुत गर्ने यस एपिसोडको विशेष लक्ष्य रहेको छ। आउनुहोस्, आज हामीसँग विशेष गरी मेरिना राईसँग प्रस्तुताको रूपमा सहजीकरण गरिदिन पुनम हुनुहुन्छ। उहाँले मेरिना राईसँग यात्रा सम्बन्धी महत्वपूर्ण अनुभूति समेटेर गर्नुभएको विशेष कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौ।
1: श्रोता साथीहरू, तपाईँहरूलाई धेरै धेरै स्वागत छ यो अन्तिम श्रृंखलामा। र अन्तिम श्रृंखलामा म जोडिसकेकी छु तपाईँहरूसँग तपाईँहरूको आफ्नै प्रस्तोता ममी रीना राई, र आज मसँग हुनुहुन्छ हाम्रो नौलो प्रस्तोता बहिनी पुनम। हाम्रो नौलो प्रस्तोतालाई स्वागत गरौं। बहिनी स्वागत छ।
4: धन्यवाद मेरिना दिदी। आजको लागि म तपाईँहरूको प्रस्तोता हुँ पुनम। आज हामी चाहिँ मेरिना दिदीको इन्टरभ्यू लिन लागेको छौँ। आज उहाँको कथाहरू सुन्न लागेको सो उहाँको कथा चाहिँ के न हामीले सुन्ने हो भने उहाँले चाहिँ भर्खरै गोबी वकमा जानुभएको छ, गोबी डेजर्ट वक 108 किलोमिटरको। त्यो चाहिँ किन जानुभयो भने चाहिँ यो च्यारिटीको लागि, सपोर्ट गर्नुको लागि। च्यारिटी के को सपोर्ट हो भने चाहिँ अर्ग्यान डोनेसनको लागि। यो चाहिँ अब हामी नेपालीहरूले धेरै सुनेको छैनौँ होला, अर्ग्यान डोनेसन गर्नुपर्छ भन्ने कुरा होइन, तर यो एकदमै इम्पोर्टेन्ट थिङ हो, इम्पोर्टेन्ट कुरा हो। हामीले गर्यौँ भने राम्रो हुन्छ पछि गएर।

0: अनि त्यसकै लागि चाहिँ आज मेरिना दिदी चाहिँ 108 किलोमिटर गोबी डेजर्ट वक गरेर आउनु भएको छ. द्याट इज गोबी डेजर्ट कहाँ छ भने मंगोलियामा छ, चाइनाको सेकेन्ड लार्जेस्ट डेजर्ट हो. 4 डेज लगाएर उहाँले यो गोबी डेजर्टको वक गर्नु भएको छ. त्यही कारणले चाहिँ आज हामी उहाँको कथाहरू सुनौ, उहाँले यो किन चारिटीलाई सपोर्ट गर्नुभयो र यो अर्ग्यान डोनेसन गर्दा किन चाहिँ राम्रो हुन्छ भन्ने कुराहरू पनि अब आज मेरिना दिदीबाट सुनौ न है.
1: हस् बहिनी, कति राम्रो तपाईँले परिचय दिनुभयो.
0: तपाईँले यो 108 किलोमिटर गोबी डेजर्ट वकमा सहभागी हुने निर्णय चाहिँ किन लिनुभयो?
1: मैले मेनली यो च्यालेन्ज जोइन गर्नु चाहिँ पर्सनल रिजन भनौँ न होइन, मेरो पर्सनल रिजन पनि छ. फर्स्ट अफ अल म चाहिँ 40 प्लस होइन पुगे है, त्यसपछि चाहिँ कसलाई होइन आफ्नो र लाइफ स्टाइल चाहिँ अलिकति मोर सिरियसली लिनुपर्छ जस्तो लाग्यो होइन. यो एउटा वक चाहिँ एउटा कज थियो जसले चाहिँ मलाई मोर एउटा कन्क्रिट गोल दिन्छ नि, आफ्नो लाइफ स्टाइल र आफ्नो हेल्थ र अलिकति एक्टिभ हुनलाई अझै फोकस हुनमा मदत गर्यो होइन. प्लस यो वकको एउटा गोल भनेको चाहिँ हङकङ ट्रान्सप्लान्ट स्पोर्ट्स एसोसिएसनलाई चाहिँ सपोर्ट गर्नुपर्ने थियो होइन. यो वक मार्फत चाहिँ हामीले अवेरनेस क्रिएट गर्ने द सिग्निफिकेन्स अफ अर्गन डोनेसन र हाउ वी एज अ पर्सन वान पर्सन होइन एकजना मान्छेले चाहिँ मरण उपरान्त आठजनासम्मलाई कसरी चाहिँ नयाँ जीवन दिन सक्छ त्यो विषयमा पनि चर्चा गर्ने अलिकति अवेरनेस क्रिएट गर्ने भनेर चाहिँ थियो. सो पर्सनली मलाई यो कज चाहिँ एकदम मन पनि पर्यो होइन र त्यही भएर चाहिँ मैले गरेँ होइन. फन्ड रेजिङ त अब त्यति साह्रो गर्न सकिएन तर अवेरनेस भन्ने चाहिँ एकदमै आफूले सक्दो अवेरनेस क्रिएट गर्ने आफ्नो वरिपरि सबैजनालाई भन्ने अनि सबैजनालाई सोध्छ नि त तपाईँले किन गरेको मेरिना यो यस्तो गर्मीमा त्यो पनि मरुभूमिमा गएर यस्तो वक भन्ने सबैजना उत्सुक हुन्छ होइन, चासो लिन थाल्छ, क्युरियोसिटी क्रिएट भयो नि त सबैजना अब साथीभाइहरूले. सो सोद्धाखेरि चाहिँ सबैभन्दा पहिला चाहिँ या अङ्ग दान गर्नुपर्छ, जीवन बचाउनुपर्छ भन्ने एउटा देश चाहिँ मैले दिन सकेँ होइन. सो त्यो एउटा भयो. अर्को कुरा चाहिँ आफ्नो नानीहरूलाई पनि अब एउटा नानीहरूलाई पनि मेरो सानसानो दुईजना नानीहरूलाई काइन्ड अफ मोटिभेसन अथवा उनीहरूलाई पनि एउटा होस् दिमागमा लाइक इट्स नेभर टु लेट होइन. सो टु गिभ देम अ गुड इक्जाम्पल आफैले नै स्टार्ट गर्नुपर्छ भनेर पनि मैले ट्राई गरेको हो.
0: धेरै खुसी लाग्यो मेरिना दिदी तपाईँले यस्तो मिठो भन्नुभयो. तपाईँले चाहिँ यस्तो चुनौती ठुलो चुनौती लिनुभयो तपाईँले आफै नै भन्नुभयो छ, तर आफ्नो शारीरिक र मानसिक रूपमा चाहिँ कसरी तयार गर्नुभयो त त्यो?
1: फर्स्ट अफ अल है 40 प्लस भन्दाखेरि सबैजना क्युरियस भइला ल कति 40 प्लस भनेर, म चाहिँ 42 हो होइन, अनि प्लस अलिकति चबी साइडमा पनि छु होइन. सो कस्तो थियो भने जब मैले पोस्टर देखिनँ म एकदम एक्साइटेड भयो कि अहो सो च्यालेन्जिङ ल गर्नुपर्छ यस्तो त्यस्तो, तर मनले सोचेर फिजिकली गर्नु इज टु डिफरेन्ट थिङ्स होइन. दिमागमा त एकदम धेरै एक्साइटमेन्ट थियो, गर्छु पनि थियो, डिटर्मिनेसन, एभ्रिथिङ यु क्यान थिङ्क अफ, अल द पोजिटिभ थिङ्स होइन. फर्स्टमा गर्दाखेरि त्यही हो अब सकिँदैन कि जस्तो लागेको थियो. जब मैले मानसिक रूपले चाहिँ म पूर्ण तरिकाले तयार थिएँ तर शारीरिक रूपले चाहिँ सकिन्न जस्तो धेरैचोटि मलाई महसुस भयो. तर मैले चाहिँ के गरेँ भने निरन्तर होइन लग गरेर डेडिकेटेड वेमा नै शारीरिक रूपमा चाहिँ अब 10 किलोमिटर बिस्तारै 12 किलोमिटर होइन, नसक्दा 8 किलोमिटर 5 किलोमिटर लाइक अन रेगुलर बेसिस प्र्याक्टिस गरे. प्लस हाम्रो यो अर्गनाइजरले पनि ट्रेनिङ्सहरू बिच बिचमा अर्गनाइज गर्नुभएको थियो. सो त्यसमा पनि पार्टिसिपेट गरेँ अनि आइडिया भयो साथीहरूले भन्दाखेरि पनि सकिन्छ. अब सबैभन्दा इम्पोर्टेन्ट भनेको साइकोलोजिकल प्रिपरेसन हो. फिजिकली फिट छ भने र कोसिस गरिन्छ भने चाहिँ सपोर्ट हुन्छ, गर्न सकिन्छ भनेर भयो.
0: गाह्रो भयो होला तपाईँको कुरै सुनेर पनि मलाई नै महसुस भइरहेको छ कि धेरै नै गाह्रो भएको छ. तर मेरिना दिदी यो गोबी वकको के गोबी डेजर्ट वकको अलिकति कस्तो थियो एक्सपिरियन्स ओभरअल, लाइक हुन्छ नि कस्तो कता जानुभयो, कसरी जानुभयो हङकङबाट होइन, कस्तो रह्यो एक्सपिरियन्स ओभरअल एकचोटि भनिदिनु न.
1: अब सबैभन्दा पहिला त कस्तो हुन्छ नि बहिनी, हामीहरू भेला भयौँ होइन, खासमा चार दिन तीन रातको चाहिँ गोबी डेजर्टमा बिताउनु पर्ने थियो क्याम्प साइटमा होइन. तर त्योभन्दा अगाडि चाहिँ कस्तो भयो भने रमाइलो भयो कि अब हामी भेट्यौँ होइन पहिलो दिन. इट वाज अल टुगेदर 8 दिनको थियो ओभरअल हाम्रो ट्रिप. पहिलो दिन त हामीहरू हङकङबाट ग्वान्जाउ गयौँ होइन, बसबाट गयौँ, इमिग्रेसन कट्यौँ, बसबाट गयौँ, मजा भयो, फोटो खिच्दै खिच्दै गयौँ होइन. गन्जाउबाट 4 घण्टा जस्तोको फ्लाइट रहेछ दुङहाङ भन्ने ठाउँमा, अनि त्यहाँ चाहिँ बाई फ्लाइट गयौँ. फ्लाइटबाट झर्ने बित्तिकै पुरा स्वागत भयो, फुल फाला लगाइदियो है. अनि गोबी डेजर्ट अब मरुभूमि भनेपछि उठको कुरा हुन्छ होइन, हामीलाई उठ पनि उपहार दियो, एउटा सानो मजाको उठ होइन खेलौना दियो है. अनि ओहो उठ उठ त्यो भयो फुरुङ्गै, मन त फुरुङ्गै है, अब माला साला लगाएर फोटो सोटो, यस वी क्यान डु इट, हियर वी गो, हियर आई एम भन्ने हामीले पुरा पुरा स्लोगन गरेर भिडियो बनाउँदै हिँड्यौँ है होटेलमा चेक इन गर्यौँ क्या मजा है पुरा त्यो टी सर्ट लगाएर होइन कोभिड अब त्यो वकको च्यारिटी टी सर्ट लगाएर त्यो होटेलमा पुग्दाखेरि त ओहो म त ओलम्पिककै खेलाडी भन्दा पनि कम चाहिँ लागेन आफूलाई है पुरै एकदम जोसका साथमा चिरियो होइन पुरा फोटो सोटो खिचे है अनि त्यो रात हामीले पहिलो दिन चाहिँ रेस्ट गर्यौँ भोलिपल्ट त फेरि दुङगाङमा हामीहरू म्युजियम घुम्न गयौँ त्यहाँ चाइनिज त्यहाँको इतिहास बारेमा त्यो ठाउँ चाहिँ कसरी चाहिँ प्राचीन कालमा चाइनामा चाहिँ विकास गरियो त्यहाँ सिल्क रोड होइन त्यो व्यापारहरू कसरी पर्सियनहरूसँग गर्यो कसरी चाहिँ त्यो ठाउँ डेभलप गर्यो ओभर द पिरियड अफ टाइम ड्युरिङ डिफरेन्ट डाइनास्टिज त्यो राम्रो होइन अब उनीहरूले प्रिजर्भ गरेको रहेछ के मजा लाग्यो त के भयो हेर्दा नौताले टेम्पल हेर्दा मजा लाग्यो है फोटो खिच्यो को फेरि स्लोगन गर्दैन मजा भयो है त्यसपछि हामीहरू एउटा उयो रहेछ म्युजिकल स्यान्ड भन्दो रहेछ कि त्यो ठाउँमा पनि गयौँ होइन त्यहाँ चाहिँ क्रेसेन्ट मुन
0: ए
1: त्यो चाहिँ ओएसएस होइन त्यो चाहिँ नेचुरली नै आफै भएको भनेर भने क्या अब मरुभूमिमा क्रेसेन्ट मुन देखाउँछ भने म त कस्तो नै होला भने त ठुलै रहेछ मजाको रहेछ है अनि फेरि बालुवामा त्यसपछि चाहिँ कस्तो रहेछ भने बालुवामा चाहिँ यतिकै हिँड्न सकिँदैन रहेछ बहिनी गाह्रो रहेछ
0: ए
1: अनि जुत्तामाथि फेरि अर्को जुत्ता लाउनु पर्ने रहेछ कभर जुत्ता किन्यौँ अनि जुत्ता कभर किन्यौँ बालुवा चढेको बहिनी एक पाइलादेखि अर्को पाइला त बढ्दै बढेन टुरिस्ट प्लेसमा पनि जस्ट जसो तसो माथि हाइटमा पुगे तस्विरहरू खिचे आमामामामा कम त रमाइलो लागेन है कम त रमाइलो भयो त आमामामा
0: रमाइलो भएछ त नि
2: Dear listeners, you are tuned into our community radio program, Hamra Choriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society, and inspire a brighter future for them.
1: Shrota Mitraharu, tapaiharle sundai hununcha karyakram Hamra Choriharu, Our Daughters 2.0. Choriharuko yogdan, samman, ra ujjalo bhavishya prati samajma chetana failaunu, yes karyakramko uddeshya raheko
2: chha. Shrota मित्रहरू तपाईँ कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को अन्तिम श्रृंखला सुनिराख्नु भएको छ आज हामी गोबी मरूभूमिमा 108 किलोमिटरको कठिन पदयात्रा पूरा गरी एउटा सन्देशमूलक यात्रा अनुभूति बेरिरहेको सुनिरहेका छौं आउनुहोस् बाँकी कुराकानीलाई पनि निरन्तर यहाँको माझमा प्रस्तुत गर्दछौ
0: अब वकको कुरा पनि गरौँ न त है वक चाहिँ तपाईँले भन्नुभयो तपाईँहरू गोबी डेजर्टमै चाहिँ 4 दिन 3 रात हुनुहुन्थ्यो होइन अनि 4 दिन 3 रातको 4 दिन सुरुवात ओपनिङ सेरेमनीबाट भयो त्यसपछि वक सुरु भयो अनि अब तपाईँले मेन्टली फिजिकली साइकोलोजिकली त प्रिपेयर त गर्नुभएको थियो तर प्रिपेयर गरे पनि त गाह्रो त भयो नै होला वक त अलिकति वकको बारेमा भन्नुहोस् कस्तो थियो ओभरअल लाइक फर्स्ट सेकेन्ड डे कस्तो थियो अनि कुन पोइन्ट आयो कि लाइक लो यो त गाह्रो भयो एउटा पोइन्ट त आयो नै होला
1: यो चाहिँ साह्रै इन्ट्रेस्टिङ चाकलाग्दो छ है ओहो पहिलो दिन त घुम्यो ओपनिङ सेरेमनी भयो पुरा तस्विर खिच्दा खेलाडी भइरहेको कुरा सुनाए दोस्रो दिन पनि अब हामीहरू दुङहाङबाट चाहिँ गाडी चढेर लगभग 2-3 घण्टा पछि चाहिँ हामी त्यो ठ्याक्क स्टार्टिङ पोइन्टमा पुग्यौँ होइन पुगेपछि पनि त्यहाँ पनि कहाँ नि एकैचोटि त हिँड्नु थाल्ने त्यहाँ पनि फेरि डङ्गा रङ कार्यक्रम पुरा हवाई फायर भयो टी सर्ट लगाएर पुरा जोसमाथि हामीहरू सबैजना है तर अब चाहिँ हिँड्नु पर्छ भने अनि त्यसपछि चाहिँ के गर्यो भने ग्रुप हामी जम्मा 34 जना गएको 34 जनामा 5 जना चाहिँ हामी अल्पसंख्यक समुदायबाट रिप्रेजेन्टेटिभ भनौँ न 5 जना हामी गएको थियौँ हामी 5 जनालाई चाहिँ त्यो पनि म जोड्न चाहे हामीले 5 जनालाई चाहिँ डाक्टर वाङले चाहिँ स्पोन्सर गर्नु भएको थियो होइन हाम्रो एन्टायर ट्रिप है 3 जना पाकिस्तानी बहिनीहरू अनि 2 जना हामीहरू नेपालीहरू थियौँ रमाइलो भयो पहिलो दिन त अब फोटो खिचे त हिँड्नु पर्यो भने अनि टिम बनायो होइन 3 टिम बनायो जम्मा जम्मी अनि हरेक टिममा 1-1 लिडर बनाइदियो अनि हामीले चाहिँ एउटा हरेक टिमको चाहिँ नाम आफूले सोच्नु पर्ने अनि स्लोगन बनाउनु पर्ने होइन पहिलो दिन चाहिँ अब एभ्री डेको चाहिँ थिम थियो क्या पहिलो दिनमा चाहिँ अब हामीलाई चाहिँ साथीभाइ बनाउने अनि त्यो ठाउँसँग अलिकति परिचित हुने भनेर थियो होइन सो अनि एकदम व्यवस्थित थियो भनौँ न सर्भिस भेहिकल्सहरू थियो एनी टाइम हामीलाई सपोर्ट चाहियो पानी चाहियो सामानहरू राख्नु पर्यो त्यो थियो गाह्रो चाहिँ भयो तर त्यति साह्रो गाह्रो भएन किनभने बाटो चाहिँ सम्मान नै थियो होइन पोइन्ट नम्बर 40-50 पुगिन्छसम्म त ठिकै थियो ल 60-60 छुन थालेपछि त बहिनी अलिअलि बालुवामा हिँड्नु पर्ने भयो खुट्टा त लडबडिन थाल्यो तर पनि त्यति साह्रो गहिरो बालो थिएन हल्का फुल्का थियो हिँड्यो रमाइलै लागिरहेको थियो मजै भयो 90 पुग्दासम्म त सासै अड्क्यो पहिलो दिनको होइन इट वाज डिफिकल्ट बिकज त्यो चाहिँ कस्तो हुँदो रहेछ नि डेजर्टमा चाहिँ त्यो फेरि हाई अल्टिट्युडमा भएको ठाउँ रहेछ बेसरी सास फेर्न गाह्रो हुने अनि ड्राई अनि ओठहरू फुट्ने स्किनहरू गाह्रो हुने एकदम स्कर्चिङ हिट भन्ने कुरा चाहिँ महसुस गरेँ है मैले पानी खाँदै जस्ट पानीको एकदम व्यवस्था थियो गर्मी भन्छ उनीहरूलाई पानी पनि छम्किदिन्थ्यो कि चिसचिस गरेर स्प्रे पनि गरिदिन्थ्यो सो पहिलो दिन जोसमै थियौँ जसो तसो क्याम्प पुग्यौँ होइन अनि त्यहाँ चाहिँ टेन्टै थियो प्रपर टेन्ट थियो अनि तिनवटा टेन्टको सेटअप थियो एउटा टेन्ट चाहिँ महिलाहरूलाई मात्र थियो महिला मैत्री भनौँ न महिलाहरूलाई मात्र राखेको सो इट वाज गुड डे टूमा चाहिँ एन्ड्युरेन्स टेस्ट गर्ने रहेछ है अनि पहिलो दिनमा त हामी आफू आफै हिँडिरहेको थियौँ मजा भयो दोस्रो दिनमा चाहिँ कस्तो भयो भने टिम बिल्डिङ भन्यो एउटा डोरीमा चाहिँ हाम्रो टिममा 11 जना थियौँ बाँधेर मरुभूमिमा हिँड्नुपर्ने
0: किन हो र
1: त्यो चाहिँ टिम बिल्डिङ अनि हाउ अब त्यहाँ त हामी सबैजना अपरिचितहरूसँग थियौँ नि त होइन तर अपरिचितसँग हुँदा पनि अनि सबैको पेसिङ डिफरेन्ट छ उमेर छुट्टै छ हेल्थ कन्डिसन छुट्टै छ कसैले भर्खर अर्गन लिएर कोही चाहिँ अर्गन रेसिपियन्ट हुनुहुन्छ भने कोही चाहिँ फिजिकली च्यालेन्ज हुनुहुन्छ सबैको आफ्नो लिमिटेसन छ भनौँ न कोही एकदम बलियो हुनुहुन्छ गुड फर्ममा हुनुहुन्छ भने कोही म जस्तो पनि हुनुहुन्छ नि त अलिकति सो सबैजना मिलेर चाहिँ कसरी यो दूरी सकिन्छ भनेर चाहिँ 34 किलोमिटरको थियो भने चाहिँ हामीले आधी चाहिँ त्यसरी हिँड्नुपर्ने थियो होइन भनौँ न 10-15-20 मिनटसम्म त ठिकै थियो मिलि नै राखेको थियौँ त्यसपछि त गारङगिरिङ हुन थाले क्या इभन त्यो डोरी बाँध्दा चाहिँ कस्तो थियो भने हामीलाई अब शौचालय त नभन अब हामीलाई दिसा पिसाब गर्नु पर्यो भने पनि जो बाँधेकै अवस्थामा नै डोरी चाहिँ छोड्नु नमिल्ने
0: क्या
1: वी हेभ टु थिङ्क हाउ वी विल डु आवर बिजनेस नेचुरल बिजनेस भनौँ न होइन त्यो थियो कि त्यो एकदम इन्ट्रेस्टिङ लागेको थियो त्यो गेम बसेपछि चाहिँ उठ्नु नसक्ने भएको थियौँ पुरै खुट्टा दुख्यो छेपारीहरू पुरै दुख्यो होइन अनि तेस्रो दिन चाहिँ हामीले के सिक्यौँ भने आफूसँग कसरी नजिक हुने सेल्फ एक्सेप्टेन्स सेल्फ कनेक्सन थियो थिम त्यसमा चाहिँ कस्तो थियो भने मरुभूमिको बिचमा पनि पानी रहेछ क्या हामीलाई चाहिँ त्यो मरुभूमि पनि गयौँ त्यसपछि हामी पानी भएको ठाउँमा गयौँ 9 किलोमिटर स्ट्रिम थियो सो इट वाज रिप्रेजेन्टिङ लाइफ रुखहरू थियो काँसकारी थियो लाइफ स्टकहरू थियो होइन सो इट वाज अ भेरी गुड एक्सपिरियन्स होइन त्यो दिन चाहिँ फेरि हामीले कसरी सुरुवात गर्यौँ भने फर्स्टमा चाहिँ पहिलो दोस्रो दिनमा चाहिँ डोरी बाँधेर आधीबाट हिँडायो भने तेस्रो दिन 34 किलोमिटर चाहिँ हामीले के गर्ने सुरुवातको 1 किलोमिटर चाहिँ के भन्दो रहेछ एक अर्कासँग खुट्टा जोड्ने क्या डोरीले
0: थ्री लेगेड रेस
1: होइन अनि हाम्रो टिमबाट चाहिँ सबैजना घाइते भएकोले गर्दा थ्री लेगेड रेसमा 3 people 3 eagles ओन्ली होइन बाँकी टिमको चाहिँ पुरै के 11-11 जनाले नै डोरी बाँध्यो क्या 1-2-1 भन्दै हिँड्यौँ नेपालीमा पनि भन्यौँ मजा भयो है हामी अगाडि पुग्यौँ बाबा च्याम्पियन है बिचराहरू 11 जना हिँड्नु त बेसरी गाह्रो हुँदो रहेछ उनीहरूले पनि कम्प्लिट गर्यो तर होइन अनि त्यसपछि चाहिँ हिँड्यौँ होइन अनि त्यति त्यो बाटो त्यो तेस्रो दिन चाहिँ चट्टान मरुभूमि पनि एकदम डरलाग्दो मरुभूमि देख्यो बालुवाहरूको मैले चाहिँ कस्तो नि टेक्सचरहरू कुनै चाहिँ विथ ग्राभल्ड होइन विथ स्टोन होइन विथ रक सेडिमेन्ट्स अनि त्यसपछि टोटल कम्प्लिट स्यान्ड ड्युन्स स्यान्ड के भन्ने त्यसलाई माउन्टेन भन्ने के भन्ने हिल्स भन्ने पुरै आँखाले नभ्याउने जति सबै बालुवै बालुवा देख्दा त त्यो ठाउँ त मलाई त उराठै लाग्यो अनि त्यसमा फेरि हिँड्नु पर्दा स्यान्ड सुज लगाएर गर्मीमा के बेसरी गाह्रो फेरि अलिअलि एक्सपोज भएको ठाउँ त घामले इटिङ पुरै घाउै बनाउने रहेछ के त्यस्तो डरलाग्दो घाम हुँदो रहेछ है मरुभूमिको अनि ड्राई अनि पानी खाएकै पानी छम्किदिन्थ्यो बेला बेलामा सर्भिस कार ल्याएर श्रोता मित्रहरू तपाईहरूले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 कार्यक्रममा अब भने पालो भएको छ मिठो सांगीतिक विश्रामको डियर लिसनर्स यु आर लिसनिङ टु द प्रोग्राम हाम्रा छोरीहरू आवर डटर्स 2.0 नाउ इट्स टाइम फर अ शर्ट म्युजिकल ब्रेक

0: 作为长跑运动员，除了要有健康的身体，还要定期检查牙齿，保持最佳状态。政府的青少年护齿共同治理先导计划，为13至17岁青少年提供每年200块的资助，用于口腔健康风险评估、洗牙、涂氟化物。立刻找牙医检查，让他们成为你健康的长跑伙伴。马上到诊所预约吧，由护齿起，跑出健康未来。
1: हाम्रो समाजको हर छोरीहरूमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरूको अनेकौं आभासहरू समेटिएको एउटा मिठो रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0, जहाँ हामी समेट्नेछौ उहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सम्मको वृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौ। रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
2: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, our daughters 2.0. Hamra Choriharu, our daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
1: श्रोता मित्रहरू, मिठो सांगीतिक विश्रामपछि कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 मा पुनः स्वागत गर्दछु। यस कार्यक्रम मार्फत छोरीहरूको विविध योगदान, उनीहरूको सम्मान र उज्जवल भविष्यप्रति समाजमा चेतना र बुझाइ विस्तार गर्नु यसको मूल उद्देश्य हो, जसले समाजमा समानता र सकारात्मक सोचको विकासमा योगदान पुग्ने कुरामा हामी भने विश्वस्त छौं। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो। यो रेडियो कार्यक्रम हाम्रा छोरीहरूको अनुभव र कथाहरूलाई अरूको लागि पनि प्रेरणाको उज्यालो बन्न सकोस् भन्ने भावनाको साथ तयार गरिएको हो।
2: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को अन्तिम श्रृंखलामा हामीले मेरिना राईको गोबी मरूभूमिमा 108 किलोमिटरको कठिन पदयात्राको अनुभूतिहरू सुनिरहेका छौं। कठिन यात्राहरूमा निराशाहरू आइहाले पनि कहीँ न कहीँ आशाका किरणहरू केही समयमा देखा पर्दछ, त्यही अनुभूतिहरू हामीले पहिलो भागमा सुनिरहेका थियौं। आउनुहोस्, अझै पनि बाँकी कुराकानीलाई निरन्तर तपाईँको माझमा प्रस्तुत गर्दछौ। श्रोता मित्रहरू, यो भागलाई पनि निकै उत्साहका साथ सुनिदिनुहोला।
3: अनि त्यो फ्ल्याग गर्नु चाहिँ छोडेको थिइनँ। फ्ल्याग त 40 पुर्याउनै गाह्रो हुन्थ्यो बिहान। अनि फेरि राम्रो कुरा मैले त्यो चाहिँ भन्नु बिर्सेँ, बिचमा चाहिँ कस्तो हुन्थ्यो नि, इन बिट्विन चाहिँ हाम्रो लन्चको लागि चाहिँ उनीहरूले हट मिल नै दिन्थ्यो। इट वाज भेरी वेल अरेन्ज्ड, होइन, फ्रुट्सहरू एकदम इनफ स्टक अफ फुड, राम्रो थियो, खानाको व्यवस्था एकदम राम्रो थियो, होइन। सो त्यसपछि चाहिँ 9 किलोमिटर जब पानीमा हिँड्नु पर्यो नि, जो त सबै भिजेको नि बहिनी, उनीहरूले पानीमा अर्को फेरि कभर दिएको थियो पानीमा लगाउने कभर, त्यो कभरले चाहिँ त्यो स्ट्यान्डमा हिँड्दा हिँड्दै त्यो कभर च्यातिएछ, थाहा पाइएन, पानीमा छप्लकै खुट्टा हाल्ने बित्तिकै जुत्ता त छ सर पानी पस्यो, पानी पसेपछि त त्यो अलरेडी खुट्टा पिल्चिरहेको थियो, पिल्चिरहेको खुट्टामा ब्लिस्टर आइसकेको थियो, हामीले चाहिँ बबल भन्दैथ्यौँ कि, त्यसपछि त 1 बबल 2 बबल हुँदै त दुइटा खुट्टामा बबल फ्यामिलीज भइरहेको थियो कि दुईपट्टि नै, सो वी गट ब्लिस्टर्स, होइन। अनि पानीमा फेरि कोही बेला जान्थ्यो, कुदी हेर्न भन्थ्यो नि, कुदियो पनि है, मजा भयो है। अनि त्यहाँ एउटा अर्गनाइजिङ हाम्रो एउटा सपोर्टिङ एनजिओले चाहिँ एउटा अनलिमिटेड पीस भनेर चाहिँ ट्री प्लान्ट गरेको रहेछ लास्ट इयर, होइन। सो एक समयमा चाहिँ हामीले त्यो रुखहरूलाई गएर फेरि मेन्टेनेन्स गऱ्यौँ हाम्रो टिम, हामी सबैजनाले गएर अब त्यसलाई क्लिन अप गरेर त्यहाँ ढुङ्गासँग मिलाएर अनि त्यो ट्रीलाई चाहिँ योपालि चाहिँ हामी मेन्टेन गऱ्यौँ, हामीले प्लान्ट फर्दर प्लान्ट चाहिँ गरेन तर त्यो रुखहरूलाई मेन्टेन गरेर अनि अगाडि बढ्यौँ। सो इट वाज भेरी, यु नो, अ जर्नी वेयर वी कनेक्ट कनेक्टेड विथ आवर सेल्फ त्यो स्यान्डमा हिँड्दाखेरि चाहिँ कस्तो हुन्छ भने आफ्नो मात्र ज्यान हेर्ने रहेछौँ क्या हामीले, अरूलाई त याद हुँदैन रहेछ कसरी पो हिँड्न सकिन्छ के गर्न सकिन्छ भनेर होइन। सो तपाईँले मलाई सोध्नुहुँदै थियो नि तपाईँलाई सबसे धेरै गाह्रो कतिखेर भयो भन्दा तेस्रो दिनमा अर्को अनदर 34 किलोमिटर थप्दाखेरि चाहिँ पनि बेसरी गाह्रो भएको थियो, प्लस सर्भिस भेहिकल सँगसँगै हिँडिरहेको थियो नि त सर्भिस कार, अनि पानीमा 9 किलोमिटर हिँड्नु पर्ने, काँस घारीमा हिँड्नु पर्ने, खुट्टाभरि घाउ पिल्चिरहेछ, म त यो छेपारी पुरै दुख्नु थाल्यो। अन्त म चाहिँ होइन सर्भिस कार त चढ्दा हुन्छ कि क्या हो, कसैले त थाहा पाउने होइन, चढ्नु पो पर्यो भनेर पनि मनमा आएको थियो। खुट्टा मेरो चलेकै थिएन, खुट्टा चाहिँ मैले कसरी हिँडिरहेको थिएँ भने सिधा होइन कि यसरी तेर्सो बनाएर हिँडिरहेको थिएँ कि, अनि उभिएकै खुट्टा दुख्नु थाल्ने, अनि बिस्तारी भए पनि हिँडिबसे के खुट्टा दुखेर मेरो भुइँ छोड्न सकिरहेको थिइनँ। अन्त त्यतिखेर चाहिँ होइन गिभ अपै गर्छु भनेर 80 त आएकै होइन नि त, 70 त खुट्टा दुख्नु थाल्यो, पोइन्ट नम्बर अराउन्ड 80-85 अराउन्ड 90 पुग्ने बेलामा चाहिँ सर्भिस कारले चढ्न चढ्न केही हुँदैन चढ भने कि होइन म अन फुटै कभर गर्छु भने कि, अनि त्यसपछि त्यहाँको मेडिकल सपोर्ट स्टाफले चाहिँ के गर्ने तेरो यो कभरहरू फाल भने कि, मैले म त खोप्टिनु सक्दिनँ, मेरो खुट्टा बेसरी दुखेछ, जिउ पनि दुखेछ, म त अहिले केही एक्सन गरेँ कि म डेड हुन्छु भनेर भने कि, अन्त उनीहरूले नै मेरो त्यो सबै जति पनि त्यो स्ट्यान्ड कभर त्यो प्लास्टिक वाटर कभरहरू सबै गरेर अनि मसाजहरू गरिदियो, हिँडिरहेको छु मसाज गरिदिइरहेको छ, अनि सपोर्ट दियो क्या त्यो मेडिकल स्टाफलाई नै समातेर म चाहिँ 99 पोइन्टसम्म चाहिँ हिँडे भनौँ न 90 अनि त्यो दिन चाहिँ म सबैभन्दा अन्तिममा थिएँ क्या, तेस्रो दिनमा म लगायत एक दुईजना मेरो साथीहरू अनि हामी अन्तिममा थियौँ, अन्त मेडिकल स्टाफले मलाई 99 पुऱ्याइदियो, त्यसपछि त होइन फोटोको निम्ति त एक्लै हिँड्नुपर्छ होला भनेर सोच होइन, त्यसपछि चाहिँ फेरि अनि 100 चाहिँ फेरि डाडङ डुडुङ डाडङ डुडुङ बजायो, त्यो बाजाले बजायो स्वागत गर्यो नि त फिनिस पोइन्टमा, त्यो बाजा सुन्ने बित्तिकै त फेरि जोसिएर त कुदि पो गएँ म त, अनि गएर अनि फिनिसिङ पोइन्टमा पुग्यो। सो इट वाज गुड, इट वाज भेरी च्यालेन्जिङ। सो डे 3 चाहिँ त्यो छ, अनि डे 4 चाहिँ हामीहरू 3 बिहान उठेर अनि सनराइज हेर्यौँ भनौँ न डेजर्टको, इट वाज भेरी ब्युटिफुल सिनिक, शीतल, नट सो मच पेन, होइन जर्नी सकिनु लागेको छ भनेर जोस पनि थियो, खुट्टा चाहिँ दुखि नै रहेको थियो तर जस्ट तेस्रो दिनको जस्तो थिएन, रेस्ट पनि पुगिसकेको थियो, अनि त्यहाँको मेडिकल स्टाफले मेरो ब्लिस्टर्सहरू पनि उयो गरेको थियो के भन्छ पप गरेर मेडिसिनहरू लगाइदिइसकेको थियो, सो माई खुट्टा वाज रिकभरिङ। सो डे 4 चाहिँ डे 4 मर्निङ वाज भेरी प्लेजेन्ट, भेरी शीतल, गुड भ्यू, गुड सनराइज, न्यू होप्स, एभ्री डे ह्याड अ न्यू थिम, न्यू च्यालेन्जेस, न्यू कनेक्सन्स, मजा भयो,
4: रमाइलो लाग्यो। मेरिना दिदी कस्तो दुःख पीडासँग तपाईँको जर्नी भएछ तर पनि कस्तो मजाले कम्प्लिट गर्नुभयो, तपाईँले भन्नुभयो धेरै कुराहरू जोड्नु भएको थियो बीचबीचमा पनि कथामा, तर डेजर्टमा चाहिँ यस्तो कस्तो चरण आयो कि जसले तपाईँलाई धेरै भावुक बनायो, एक दुईवटा पोइन्ट त भनिसक्नु भएको थियो जस्तो लाग्यो भावुकै हुनुभयो, तर एउटा कुन पोइन्ट छ कि साह्रै भावुक भयो कि मनबाट पनि अनि आँखाबाट पनि आँसु नै आयो।
3: कस्तो भयो भने डे 3 चाहिँ फर्स्ट पार्ट भनौँ न इट वाज फुल अफ डेजर्ट स्यान्ड, जहाँसम्म आँखा जाने त्यहाँसम्म बालुवा होइन, अनि हरेस लाग्दो रहेछ कि त्यत्रो धेरै बालुवा, एउटा क्रस गर्यो बालुवा, अझै हिँड्यो बालुवा, पोइन्ट नम्बर 40 आयो बालुवा बालुवा बालुवा बालुवा है, अनि एकदम थाके के एकदम थाके है, अन्त सडनली 44-45 पोइन्ट होला हो इफ आई रिमेम्बर इट करेक्टली, पोइन्ट नम्बर 45 चाहिँ उनीहरूले फ्ल्यागसँग चाहिँ एउटा फुल राखिदिएको थियो क्या सनफ्लावर, कस्तो शीतल भयो त्यो फुल देख्दाखेरि, अरे मरुभूमिमा पनि फुल फुल्दो रहेछ, अफकोर्स इट वाज नट अ नेचुरल फ्लावर बट इट वाज अ सिम्बल अफ लाइफ होइन, सो द्याट रियली मेल्टेड माई हार्ट होइन, अनि त्यसपछि चाहिँ मैले गीत गाएँ के गीत गाउँदै गाउँदै, अनि आई थट अबाउट Almighty who has been so graceful upon me, you know. And I sang that song. And to get going to India, I didn't say, kati khera aansu jare tha paina, you know. Harsh trauma pani. There's always a hope. There's always a desire to live. There's always a life that we cherish. Pani kura cha sikhe, you know. And taka to cross gardai gai sake bache chai. Gradually, balwa aru sakindai sakindai gai, you know. Balwa kutau vanam na. I think that was planned. I mean, the route was planned that way. And then we saw. This bache chai, abha bistari bistari, you know. Alili. हामीले उयो देख्न थाले कि झाँस झुसहरू होइन अनि बालुवाले माउन्टेन्सहरू सकेर अलिकति चट्टानहरू देख्न थाल्यो अलिअलि ट्री आउनु थाल्यो त्यसपछि त वाटर स्ट्रिमै आयो नि त सो द्याट वाज भेरी इमोसनल भेरी मच सेल्फ कनेक्टिङ विथ माइ सेल्फ दुःख पीडा त सबै मैले बिर्सेँ होइन अनि मान्छे बाँच्ने डिजायर कस्तो स्ट्रङ हुँदो रहेछ यो नेचरसँग हामी कस्तो फाइट पनि गर्न सक्दो रहेछौँ परमेश्वरले चाहिँ हामीलाई कति धेरै ब्लेस्ड बनाउनु भएको रहेछ होइन हि गिभ एभ्रिथिङ होइन अनि खुसी लाग्यो कि एकदमै एकदम भावुक म त चर्चमा लागिरहेको थिएँ रोएछु कि थाहा पाइनँ है
4: खुसी लाग्यो मेरिना दिदी आँखाभरि आँसु त छ तपाईँको तर जे भन्नुभयो नि लाइक सनफ्लावर देखेर पनि तपाईँको मन खुसी भयो त्यो भनेको नै तपाईँले लाइफ एउटा देख्नुभयो यस्तो गाह्रो ठाउँमा त्यो त तपाईँले आफूलाई रिप्रेजेन्ट गरेको पनि भयो नि त त्यो फुलसँग तपाईँले आफूलाई रिप्रेजेन्ट गर्नुभयो यो वर्क अर्ग्यान डोनेसन अवेरनेसको सन्देशसँग चाहिँ कसरी यो जोडिएको छ
3: एक्चुली यो वर्कमा चाहिँ हामी 34 थियौँ भने नि त होइन 5 अल्पसंख्यक समुदायका 3 चाहिँ डोनर फ्यामिली जसले चाहिँ आफ्नो परिवारको दिवंगत अब होइन डिसिज पर्सनहरूको चाहिँ अर्गन डोनेट गरेको उनीहरूले पनि जोइन गरेको थियो अनि 3 चाहिँ रिसिपियन्टहरू जसले चाहिँ अर्काको अर्गन लिएर चाहिँ नयाँ जीवन पाएर नयाँ जीवन बिताइरहेको थिए होइन सो इट वाज सो मिनिङफुल टु सी देम मैले उनीहरूसँग कुराकानी गरे होइन अ त छक्कै परे के मान्छेहरूको आर्ट होइन आर्ट आर्ट मात्र नभनौ प्रेम भनौ न एक अर्काप्रति मान्छे भएर जन्मेपछि आफ्नो लागि मात्रै बाँच्ने होइन अर्काको लागि पनि बाँच्न सकिन्छ बाँचुन्जेलसम्म त हामी अर्काको लागि बाँच्न सक्छौ नि होइन तर मरिसकेपछि पनि हामीले अर्कालाई जीवन दिएर बाँच्न सक्छौँ भन्ने चाहिँ एउटा ठुलो सन्देश चाहिँ पाएन जब मैले एउटा परिवारको चाहिँ बुवा र आमा दुवैजना आउनु भएको थियो कि पार्टिसिपेन्ट होइन कपाल आउनु भएको थियो उहाँहरूको चाहिँ छोरी 30 छोरी गाडी दुर्घटनामा बित्नु भएको रहेछ होइन त्यो छोरीको चाहिँ उहाँहरूले चाहिँ अङ्गदान गर्नुभएको रहेछ एउटा ठुलो डिसिजन है अन्त उहाँहरूले चाहिँ के भन्नुभयो भने वी आर डुइङ समथिङ विच इज इम्पोसिबल होइन बट आवर टोटल इज विथ अस फरेभर भने के अनि बुवा आमा एकदमै एक्टिभली होइन खुसी भएर सबैजनासँग मिलेर हिँडिराख्नु भएको थियो होइन उमेर अब उहाँको 30 छोरी बित्यो भनेपछि तपाईँहरूले अब बहिनीले पनि एक्सपेक्ट गर्न सक्नुहुन्छ ल देयर एज देवर रिटायर्ड होइन रिटायर्ड हुनुहुन्थ्यो होइन बुवा आमा उहाँहरूको रिटायर्ड मान्छे दुवैजना श्रीमान श्रीमती त्यो देख्दाखेरि म त छक्कै परे यस्तो पनि हुँदो रहेछ मान्छेको मन यस्तो पनि गर्न सकिँदो रहेछ होइन अर्को दुईजना बहिनीहरूसँग मैले धेरै कुराकानी पनि गरेँ हामी सँगै छेउमै बसेको थियौँ उहाँहरूले चाहिँ 10 जस्तो भएको रहेछ किडनी ट्रान्सप्लान्ट गर्नुभएको भन्नाले रिसिभ गर्नुभएको दुवैजना एकदम एक्टिभली स्पोर्ट्समा हुनुहुँदो रहेछ अनि हङकङमा चाहिँ कस्तो हुँदो रहेछ भने उहाँहरूले चाहिँ यो सिटी लेभल र इन्टरनेसनल होइन यो रेसिपियन्टहरूको चाहिँ एउटा स्पोर्ट्स कम्पिटिसन हुँदो रहेछ सो रिहेबिलिटेसनमा स्पोर्ट्स इज वान अफ द very good way to get back into life and get back into the community and to be stronger than before jasto raicha ke so waharu chai champion hunudha raicha ke afno ek jana ta boxing khelnudha raicha waha ko muscle pani golo golo hai haat ma dui ta यत्रो गोलो गोलै देखेँ मात्रै देखाउन देखाउन इट्स सो गुड उहाँको नाम चाहिँ सारा होइन साराको चाहिँ पुरा मसल हुँदो रहेछ कस्तो दामी लाग्यो क्या अब इट वाज सो ओभरवेलमिङ टु लिसन टु देयर स्टोरिज लिसन टु द कजेस लिसन टु द ब्याकग्राउन्ड अनि यस्तो इन्सपायर भयो क्या म होइन हामीले मान्छे भएर जन्मिसकेपछि चाहिँ के गर्नु सक्ने आफ्नो क्षमताले होइन आफ्नो लेभलमा त्यो चाहिँ गर्नुपर्छ जस्तो लाग्यो क्या सो द होल थिङ वाज लाइक सेल्फ डिस्कभरी जस्तो नै भयो आई होप थ्रु दिस सेयरिङ होइन अलिकति अवेरनेस पनि क्रिएट गर्न सक्छौँ होइन कसरी हामीले आफ्नो अङ्गदान गरेर चाहिँ जीवन पछि पनि अरूलाई आफ्नो जीवन पछि अरूलाई चाहिँ जीवन दिन सक्छौँ भन्ने कुरा चाहिँ सन्देश दिन सक्छौँ भन्ने चाहिँ सोच राखेको छु
4: कस्तो राम्रो भन्नुभयो मेरिना दिदी सबैजनालाई मिठो सन्देश दिनुभयो लिसनर्सहरूले पनि यो अर्गन डोनेसनको होइन धेरैलाई नथा होला तर तपाईँले जसरी भन्नुभयो नि अब अरूले पनि थाहा पाउँछ कि ए हेल्दीली पनि जी नै रहेछ गर्यो भने कतिजना अरू पनि बाँचिन्छ एकजना मार्फत तपाईँले
3: 7 जना 8 जनालाई
4: जीवन दिन सकिन्छ भन्नुभएको छ एउटा कुरा ओभरअल चाहिँ तपाईँलाई यो यात्राले चाहिँ के चाहिँ एउटा हुन्छ नि रेजिलियन्स होप या पर्सनल स्ट्रेन्थको बारेमा चाहिँ के चाहिँ सिकायो ओभरअलमा चाहिँ
3: ओभरअलको कुरा गर्दा चाहिँ मलाई आई हेभ टु से इट इन वान वर्ड इट वाज ऑल about connecting to myself, self-connection and connecting with the nature. होइन दिस इज भेरी इम्पोर्टेन्ट होइन दिस इज समथिङ आई बिन मिसिङ फर क्वाइट अ लङ टाइम है
4: अब
3: नानीहरू परिवार काम एन्ड देन हङकङको बिजी लाइफ यो सबै एक्सक्युजेस मसँग थियो के तर डिस्पाइट अल द्याट यो यात्रा गरिसकेपछि यो पदयात्रा गरिसकेपछि चाहिँ एउटै कुरा मैले के थाहा पाएँ भने जीवनको मूल मन्त्र भनेको सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ सेल्फ कनेक्सन र कनेक्सन विथ द मदर नेचर द्याट्स इम्पोर्टेन्ट द्याट्स द कोर अफ माई लाइफ होइन आई होप आई क्यान विथहोल्ड दिस होइन फर द अपकमिङ डेज होइन
4: धेरै राम्रो भन्नुभएछ कनेक्ट विथ द नेचर पनि आफ्नो बारेमा सोच्ने पनि मोर लाइक सेल्फ केयर पनि भयो होइन तपाईँको लागि अनि एउटा मेसेज के दिनुहुन्छ त लिसनर्सहरूले यही कथाबाट तपाईँको यो जर्नीबाट एउटा के मेसेज दिनुहुन्छ लिसनर्सहरूलाई यही सिमिलर वेमा
3: उहाँहरूलाई त के भन्छ भने म सबैजनालाई आह्वान गर्न चाहन्छु होइन तपाईँहरूले चाहिँ होइन अर्गन डोनेट गर्नुहोस् खासमा मैले आफ्नो व्यक्तिगत भन्यो भने चाहिँ मैले 10 वर्ष अगाडि नै अर्गन डोनेसनको लागि साइन अप गरिसकेको थिएँ र मैले आफूले गरिसकेपछि आफ्नो परिवारलाई पनि बताउन जरुरी छ किनभने हङकङमा चाहिँ कन्सेन्ट फ्यामिलीको पनि चाहिन्छ आफ्टर अब उहाँहरूको कन्सेन्ट भएन भने चाहिँ द प्रोसेस क्यान नट मुभ फर्दर सो मैले आफ्नो फ्यामिलीसँग पनि डिस्कस गरिसकेको छु आई हेभ टोल्ड देम द्याट दिस इज वाट आई वान्ट होइन दिस इज वाट आई वान्ट टु डु आफ्टर दिस लाइफ होइन आफ्टर आइ एम नो मोर हियर तपाईँहरूले पनि गर्नुहोस् होइन यो किनभने नेपाली उसमा पनि भनौँ न नेपाली समाजमा पनि अब बुद्धिस्ट धर्मको हिसाबले भन्यो भने त स्काई अब सबैभन्दा ठूलो दान भनेको त होइन आफ्नो जीवन दानै हो नि त होइन र नेपालीमा त चलन चल्ती पनि छ नि त स्काई बरियल इफ यु हेभ लिसन होइन तपाईँले गुगल गर्न सक्नुहुन्छ मृत्युपछि चाहिँ आफ्नो शरीर चाहिँ खेरो नजाओस् भनेर चाहिँ ओपन स्पेसमा डाँडामा छोडिदिन्छ अरे के सो द्याट बर्ड्स अर वल्चर्स आई मिन एनी क्रिएचर एरियल क्रिएचर एनी क्रिएचर क्यान फिड अन टु यु होइन आफ्नो बडीबाट उनीहरूले चाहिँ एक छाक पुर्याउन सकोस् होइन अब उनीहरूलाई फिड गर्न सकोस् सो द्याट इज द पराकाष्ठा भन्छ नि द्याट इज द एपिटोमी अफ सेल्फ सेक्रिफाइस द्याट इज द एपिटोमी अफ सर्भिङ अदर्स आफ्नो शरीरले पनि होइन भावना शरीर सबैजनाले सो स्काई बरियल नेपालमा छ त्यो अहिले छैन मलाई थाहा भएन तर यो एउटा चलन चल्ती पहिला पनि थियो होइन सो सबैजनालाई म के भन्न चाहन्छु भने यस्तो कजेसहरूको लागि होइन अब हङकङमा चाहिँ एकदम डिग्निफाइड वेमा गर्छ होइन सो देयर इज नो ड्यामेजेस भिजिबल अब त्यस्तो साह्रो उयो पनि हुँदैन तपाईँलाई धेरै जान चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ संस्थाहरूमा होइन बुझ्न सक्नुहुन्छ अनि तपाईँले धेरैजनाको जीवन बचाउन सक्नुहुन्छ एउटा इम्पोसिबल मिसन छ नि एउटा मानवताको लागि आफ्नोबाट गर्न सक्ने आफ्नो शरीरबाट गर्न सक्ने जो चाहिँ कुनै पनि एआईले होइन अथवा कुनै पनि धन सम्पत्तिले अथवा कुनै पनि तरिकाको मानवीय ज्ञानले भनौँ न सकिँदैन कि त्यो चाहिँ फुलफिल गर्न एउटा जीवन दिने जुन चाहिँ छ नि ईश्वरले हामीलाई दिएको जुन चाहिँ क्षमता छ नि त्यो चाहिँ मरण उपरान्त चाहिँ तपाईँहरूले त्यो चाहिँ युज गर्न सक्नुहुन्छ होइन
4: धन्यवाद मेरिना दिदी यस्तो इम्पोर्टेन्ट मेसेज दिनुभयो सबै लिसनर्सलाई मलाई होइन अर्गन डोनेसन एकदमै इम्पोर्टेन्ट छ तपाईँ एज अ पर्सन यो जर्नी लिनु भएकोमा चाहिँ तपाईँले चाहिँ यो जर्नीबाट चाहिँ के सिकेर लिसनर्सहरूलाई के बताउन चाहनुहुन्छ
3: देयर इज नथिङ कॉल्ड इम्पोसिबल होइन अनि एउटा अर्को कुरा चाहिँ आफूमाथि आफ्नो क्षमताहरूलाई चाहिँ तपाईँहरूले अन्डरमाइन नगर्नुहोस् आफ्नो क्षमतालाई अन्डरमाइन नगर्नुहोस् र समुदायको सहयोग पनि एकदमै ठूलो त्यसको भूमिका हुन्छ टु लिफ्ट यु अप टु हेल्प यु ग्रो टु हेल्प यु अन्डरस्ट्यान्ड युर सेल्फ सो फाइन्ड द्याट कम्युनिटी द्याट सपोर्ट्स यु फाइन्ड द्याट कम्युनिटी द्याट हेल्प्स यु टु ग्रो फाइन्ड द्याट कम्युनिटी विच इज अपलिफ्टिङ सो always seek the best for yourself always try to give back to the community that has helped you all the way along to become the best version of yourself teti nai bhanna chahanchu bhane chha tyo samudaya lai pani maya garnus aafula pani maya garnus ra farkera aera tyo tapai lai jun chha samudaya ra jun chha thau le tapai lai agadi badhna ma madad gareko chha tyo samudaya lai pani farkera herera haina alikati maya pani dekhaunus aafno kshamata le bhyaudo haina jasto saknu huncha jun way ma saknu huncha tyo chha garnus bhanne kura chha ma bhanna chahanchu
4: धन्यवाद मेरिना दिदी यस्तो मिठो लिसनर्सहरूलाई यस्तो मिठो मेसेज दिनुभयो आफ्नो जर्नीको बारेमा पनि बताउनुभयो अवेरनेस पनि क्रिएट गर्नुभयो अर्गन डोनेसन रिलेटेड त्यो माथि तपाईँले हामीलाई समुदायको इम्पोर्टेन्स पनि बताउनुभयो धेरै धेरै धन्यवाद मेरिना दिदी
3: थ्याङ्क यू सो मच पुनम होइन आज प्रस्तोता भएर मलाई यस्तो मिठो मिठो प्रश्नहरू सोधिदिनु भयो यति राम्रोसँगले समराइज गरिदिनु भयो मेरो अनुभवहरू थ्याङ्क यू सो मच पुनम
2: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को अन्तिम श्रृंखलामा मेरिना राईको गोबी मरूभूमिमा 108 किलोमिटरको यात्रा अनुभव सँगै निकै रोचक कुराहरू हामीले सुन्न पायौं। मेरिनाज्यूले गोबी मरूभूमिमा 108 किलोमिटरको कठिन पदयात्रा सम्पन्न गर्दै अंगदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्न र प्रत्यारोपणपछि जीवन पाएका व्यक्तिहरूलाई हौसला प्रदान गर्नुभएको कार्य अत्यन्तै प्रेरणादायी र सम्मान योग्य छ। उहाँले आफ्नो साहस, समर्पण र सेवाभाव मार्फत मानवताको पक्षमा एउटा सशक्त सन्देश दिनुभएको छ। कहिलेकाहीँ एउटा व्यक्तिको प्रयासले पनि धेरै जीवनमा आशाको ज्योति बाल्न सक्छ। उहाँले यो यात्राले अंगदानको महत्वलाई मात्र उजागर गरेको छैन, बरु अंगदाताको निर्णयले कसैको जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने गहिरो चेतना पनि जगाएको छ। जीवन बचाउने यस महान कार्यप्रति समाजको ध्यान आकर्षित गर्ने उहाँले गर्नुभएको योगदान वास्तवमै प्रशंसनीय छ। साथै प्रत्यारोपण प्राप्त व्यक्तिहरूलाई खेलकुद र सामुदायिक सहयोग मार्फत पुनः आत्मविश्वासका साथ जीवन अघि बढ्न प्रेरित गर्ने उहाँको प्रयासले मानव सेवाको सुन्दर उदाहरण प्रस्तुत गर्नुभएको छ। मेरिनाज्यूको यो समर्पण, साहस र सामाजिक उत्तरदायित्वप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं। उहाँको यात्राले हामीलाई पनि अरूको जीवनमा आशा, सहयोग र सकारात्मक परिवर्तनको वाहक बन्न प्रेरित गरिरहोस्।
3: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 आजको श्रृंखलाको अन्त्यतिर आइसकेका छौं। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि सीआईबीएसको पेजमा तपाईहरूले दिन सक्नुहुनेछ।
2: श्रोता मित्रहरू, आजको यो कार्यक्रम अन्तिम श्रृंखला रहेको जानकारी यहाँलाई अवगत नै छ। यो कार्यक्रमलाई यस एपिसोडसम्म यहाँले दिनुभएको साथ, सहयोग, उत्साहको निमित्त हार्दिक आभारी छौं। आगामी दिनमा फेरि पनि यहाँहरूको माया र हौसला रहिआएमा सन्देशमूलक कार्यक्रममा भेट्ने नै छौं। एभ्री स्टेप टेकन फर अदर्स बिकम अ जर्नी अफ होप, यानि कि अरूका लागि चालिएको प्रत्येक पाइला आशाको यात्रामा परिणत हुन्छ भन्ने मूल उत्साहजनक सारका साथ आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट विदा माग्दै कार्यक्रम युनिट बिदाउन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।